0: ये सोच, हमारी संस्कृति, हमारी जिंदगी के खट्टे मीठे अनुभव और हमारी मौलिकता होती है। एआई सिर्फ वही दोहरा सकता है जो उसे सिखाया गया है, लेकिन हमारी क्या सोच है वो हर दिन नई होती है।
1: बिल्कुल राजदा, आपने बहुत कीमती बात बताई। अब सवाल ये उठता है राजदा कि एआई पर बहुत ज्यादा निर्भर होने से नुकसान क्या है?
0: आज हम देखते हैं हर दूसरा आदमी एआई का इस्तेमाल कर रहा है, लेकिन जो चीजों के फायदे होते हैं तो उसके नुकसान भी होते हैं, तो जरा नुकसान के बारे में बता दें हिदायतुल्ला हमारे
1: जी
0: दोस्तों
1: जी
0: को।
1: देखिए राजदा, क्रिएटिविटी का कम होना, अगर हम हर छोटे बड़े काम के लिए एआई पर निर्भर हो जाएं, तो हमारी अपनी सोचने समझने की क्षमता और रचनात्मकता धीरे धीरे सुस्त पड़ने लगेगी,
0: बिल्कुल
1: सत्यता की कमी आएगी, और एआई कई बार ऐसी जानकारी भी दे देता है जो दिखने में सही लगती है पर हकीकत में गलत होती है। अगर हम खुद दिमाग ना लगाएं तो हम गलत फहमी का शिकार हो सकते हैं।
0: बिल्कुल इसी तरह अगर निजी पहचान की बात करें तो ये पूरी तरीके से गायब हो सकती है। जब सब लोग एआई से ही कंटेंट लिखवाएंगे या काम कराएंगे तो हर काम एक जैसा दिखने लगेगा, उसमें अपनी पहचान है वो खत्म हो जाएगी।
1: बिल्कुल राजदा, सेल्फ स्टडी के इतने ज्यादा फायदे हैं कि उससे हमें कई तरह की नई जानकारियां मिलती हैं, और उन जानकारियों को किताब के हवाले से और पेजेस के हवाले से हम आवाम के सामने रखते हैं, तो पढ़ने की जो एक गति बनी हुई है ना राजदा,
0: बिल्कुल
1: तो आहिस्ता आहिस्ता वो खत्म हो जाएगी। इसलिए राजदा हम अपने सामीन से कहेंगे कि जहाँ पर जरूरत हो वहाँ आप जरूर एआई का सहारा लें, उससे फायदा उठाएं, लेकिन सेल्फ स्टडी में कमी नहीं होनी चाहिए, इससे आपको बहुत बड़ा नुकसान हो जाएगा।
0: बिल्कुल, जो अपना फैसला है वो अपने हाथ में रखिए, एआई को मत सौंपिए। आप उससे जरूर इस्तेमाल कीजिए, ड्राफ्ट तैयार करने के लिए मदद लीजिए, और साथ ही साथ कुछ आइडियाज चाहिए तो वो भी आप जरूर ले सकते हैं, लेकिन आपके डिसीजंस है उसे आप अपनी समझ से लीजिए, एआई के भरोसे बिल्कुल भी नहीं। याद रखिए दोस्तों, तकनीक इंसान ने बनाई है, इंसान को तकनीक ने नहीं बनाया है। हमारी सोच, हमारी इमोशंस और हमारा विवेक ही हमें सबसे खास बनाता है।
1: बिल्कुल, तो दोस्तों आज से ही खुद ये वादा कीजिए कि तकनीक के साथ कदम से कदम मिलाकर चलेंगे, एआई को अपना साथी बनाएंगे, लेकिन अपनी सोच की कमान हमेशा अपने हाथ में रखेंगे।
0: बिल्कुल, तो दोस्तों हमने एआई के बारे में बात किया है कि कैसे आर्टिफिशियल इंटेलिजेंस हमारी मदद करता है, आप भी उसका सहारा लें पर उस पर डिपेंड पूरी तरीके से ना हो। आगे कुछ और भी टॉपिक्स हमारे पास है दोस्तों, जिस पर हम बहुत सारी बातें करने वाले हैं, लेकिन उससे पहले हिदायतुल्ला हमारे स्टूडियो में मौजूद हैं डॉक्टर सरवर साजिद साहब, जिनसे आपने बहुत सारी बातें की हैं और कुछ गजल उन्होंने पेश की है, तो चलिए अपने दोस्तों को सुनाते हैं।
1: मैं एक ऐसी शख्सियत को दावत सुखन देना चाहता हूँ जो कि खुद अपनी जगह पर एक किताब की अहमियत रखता है।
2: बेशक
1: आपका ताल्लुक रांची झारखंड से है, आपने एक तवील मुद्दत तक शोबे उर्दू रांची में दरसो तदरीस का खिदमत अंजाम दिया है, मगर इन दिनों आप अलीगढ़ यूनिवर्सिटी में दरसो तदरीस के फराइज अंजाम दे रहे हैं। बिल्कुल नए लबो लहजे के शायर हर दिल अजीज, मेरी मुराद डॉक्टर सरवर साजिद साहब से है, जो कि किसी मुशायरे में चले जाएं और बदकिस्मती से अगर लाइट गुल हो जाए तो भी आपकी शायरी और अंदाज़े बयान से महफिल पुर्रौनक हो जाती है। तो आइए सामीन, बगैर देर किए हुए मैं उन्हें आपके हवाले करता हूँ इस शेर के साथ कि उसे नहीं है खुद अपने ही कद का अंदाजा।
2: क्या बात है,
1: उसे
2: नहीं है
1: खुद अपने ही कद का अंदाजा, वो आसमां है मगर सर झुका के चलता है।
2: क्या बात, बहुत खूब। गजल का मतलब लहजा करें कि शौक से आप नई समते सफर में रहिए,
1: शौक से आप
2: नई समते सफर में रहिए, इल्तिजा इतनी है बस हद नजर में।
1: क्या बहुत खूब, बहुत खूब।
2: शौक से आप नई समते सफर में रहिए,
3: मतला है भाई,
2: इल्तिजा इतनी है बस हद नजर में रहिए। शेर देखिए कि दिल में मंजिल की तमन्ना है तो आगे बढ़िए।
3: क्या बात,
1: क्या बात, बहुत
2: दिल में मंजिल की तमन्ना है
1: तो आगे,
2: तो आगे बढ़िए, उम्र भर वरना यूं ही राह गुजर में रहिए।
3: क्या बात, बहुत
2: अच्छे। दिल में मंजिल की तमन्ना है तो आगे बढ़िए, उम्र भर वरना यूं ही राह गुजर में रहिए। देखिए उनकी ये शोखी के कहे जाते हैं।
3: क्या बात,
1: क्या बात,
2: देखिए उनकी ये शोखी
3: के
2: कहे जाते हैं, हम है साहिल पे खड़े आप भंवर में रहिए। देखिए उनकी ये शोखी के कहे जाते हैं, हम है साहिल पे खड़े आप भंवर में रहिए। शब गुजर जाएगी,
1: शब गुजर जाएगी,
2: झूठी ही कहानी कहिए।
1: बहुत खूब।
2: शब गुजर जाएगी, झूठी ही कहानी कहिए, ऐसे चुपचाप ना उम्मीदे शहर में रहिए।
3: क्या बात,
1: बहुत।
2: ऐसे चुपचाप ना
3: उम्मीदे
2: शहर में रहिए, इश्क के दर्द की मेराज यही है साजिद। यही है साजिद, मोम का जिस्म लिए आग के घर में, आग के घर में रहिए। शौक से आप नहीं समते सफर में रहिए, इल्तिजा इतनी है बस हद नजर में रहिए।
1: इसीलिए सामीन हमने पहले ही आपसे ये कहा था कि दोस्तों उनकी तारीफ की जरूरत क्या है, दोस्तों उनकी तारीफ की जरूरत क्या है, फूल जब पास से गुजरता है महक जाता है।
3: क्या बात है, वाह इरशाद हुसैन। जब पास
2: दूसरी गजल का मतलब मुलाहजा करें कि नुकुश
4: तीखे
2: तीखे भंवर चाल,
3: ओह
2: भंवर चाल कद निकलता हुआ,
1: कद निकलता हुआ, क्या बारीकी है।
2: नुकुश तीखे
4: भंवर चाल
2: कद निकलता हुआ कमाने जिस्म से एक तीर दिल पे चलता।
3: क्या
4: बात है सरवर भाई।
2: नुकुश तीखे भंवर चाल कद निकलता हुआ, कमाने जिस्म से एक तीर दिल पे चलता हुआ, और कैफियत का ये शेर मुलाहजा कीजिए।
1: जी जरूर।
2: शराबो आब के माबैन मैं कहीं गुम हूँ,
3: शराबो आब के माबैन मैं कहीं गुम हूँ
2: वो नूर नूर बदन पैरहन बदलता हुआ।
3: वो नूर नूर
2: शराबो आब के माबैन मैं कहीं गुम हूँ, वो नूर नूर बदन
4: पैरहन
2: बदलता हुआ। शेर देखिए कि किसी के प्यार का साया सिमटता जाता है,
1: किसी के प्यार का साया सिमटता जाता है,
2: किसी के प्यार का साया सिमटता जाता है, मेरे नसीब के सूरज को देख ढलता हुआ।
3: क्या बात,
2: मेरे नसीब के सूरज को देख ढलता हुआ। शेर देखिए कि तुम इससे अपने अंधेरों को खाक कर डालो,
3: तुम इससे अपने अंधेरों को खाक कर डालो
2: ये दिल नहीं है मेरा है चराग जलता हुआ।
1: बहुत
2: ये दिल नहीं है मेरा है चराग जलता हुआ, और हमेशा मैंने दिया प्यार उसको जब साजिद, तो उसके दिल में हसद क्यों है फिर उबलता हुआ।
4: क्या हकीकी शेर निकला,
2: तो उसके दिल में हसद
3: बहुत अच्छे
2: क्यों है फिर उबलता हुआ।
4: क्या
2: नुकुश तीखे भंवर चाल कद निकलता हुआ, कमाने जिस्म से एक तीर दिल पे चलता हुआ। गजल का मतलब मुलाहजा करें कि सुर मंडल के तार
4: बदलते
2: रहते,
3: सुर मंडल के तार बदलते रहते हैं
2: यारों के दिलदार
1: बदलते रहते हैं,
3: यारों के दिलदार
2: सुरमंडल के तार बदलते रहते हैं, यारों के दिलदार बदलते रहते हैं। फिर देखिए कि प्यार पुराना हो जाता है कुछ दिन में।
1: अच्छा,
4: क्या बात,
2: प्यार पुराना
4: हो जाता है
2: कुछ दिन में, इसीलिए हम प्यार बदलते रहते।
3: क्या बात,
1: वाह वाह वाह,
2: इसीलिए हम प्यार बदलते रहते हैं।
1: इसीलिए सामीन कहा जाता है शायरों के बारे में, शोरा के बारे में, कि वाह क्या खूब कहा دل کو چھو گیا.
4: واہ
1: کیا خوب کہا دل کو چھو گیا. یہ اہل سخن ہیں لفظوں سے کھیلنے کی ہنر رکھتے ہیں.
2: واہ بھائی واہ. پیار پرانا ہو جاتا ہے کچھ دن میں, اسی لیے ہم پیار بدلتے رہتے ہیں. شعر دیکھیے کہ کب بدلے گا بستر یہ معلوم نہیں, کب بدلے گا بستر یہ معلوم نہیں, بستر کے بیمار بدلتے رہتے ہیں.
1: بہت خوب بہت خوب.
3: بستر کے بیمار بدلتے.
2: ہنستے ہنستے آنکھیں نم ہو جاتی ہیں.
1: ہنستے ہنستے آنکھیں,
2: ہنستے ہنستے آنکھیں نم ہو جاتی ہیں. موسم تو سرکار بدلتے
1: رہتے.
2: ضدی موجوں کو کچھ اس کا علم نہیں,
1: ضدی موجوں کو کچھ اس کا علم نہیں.
2: مانجھی کیوں پتوار بدلتے رہتے.
1: بہت خوب بہت خوب.
2: ساجد اس دنیا سے نب نہ پائے گی. ساجد اس دنیا سے نب نہ پائے گی. ہم جوگی گھر بار بدلتے رہتے ہیں.
3: واہ
1: بہت خوب بہت
3: اچھی بہت اچھی غزل.
1: واقعی میں سر آپ کو سننے کے بعد ایسا لگتا ہے کہ ہم سنتے ہی رہیں, اور سامعین کی یہ خواہش ہے کہ آپ اپنی ایک غزل اور پیش کریں. اور ہم یہ کہنا چاہیں گے کہ چہرہ کھلی کتاب ہے عنوان کچھ بھی دو.
2: واہ.
1: چہرہ کھلی کتاب ہے عنوان کچھ بھی دو, جس رخ سے بھی پڑھو گے مجھے جان لو گے.
2: واہ. غزل کا مطلب دیکھیے کہ کفر کو دھوکے میں,
1: کفر کو دھوکے میں
2: ایمان سمجھ لیتے ہیں.
1: کیا بات.
3: کفر کو دھوکے
2: میں ایمان سمجھ لیتے ہیں, اور ہم غلاموں کو بھی سلطان سمجھ لیتے
1: ہیں. بہت خوب.
2: کفر کو دھوکے میں ایمان سمجھ لیتے ہیں, ہم غلاموں کو بھی سلطان سمجھ لیتے ہیں. شعر دیکھیے کہ گھر کی بربادی کا نقشہ تو یہی ہونا تھا, گھر کی بربادی کا نقشہ تو یہی ہونا تھا, چور کو لوگ نگہبان سمجھ لیتے.
3: واہ.
2: چور کو لوگ نگہبان سمجھ لیتے ہیں. اتنے سادہ ہیں کہ ہنس کے جو کوئی ملتا ہے. اتنے سادہ ہیں کہ ہنس کے جو کوئی ملتا ہے, دل بچھا کر کے اسے جان سمجھ لیتے. دل بچھا کر کے اسے جان سمجھ لیتے ہیں. اپنی حیرانی کو ہم آپ ہی دیتے ہیں فریب. اپنی حیرانی کو ہم آپ ہی دیتے ہیں فریب, اور آئینے کو حیران سمجھ لیتے ہیں. اپنی حیرانی کو ہم آپ ہی دیتے ہیں فریب, اور آئینے کو حیران سمجھ لیتے ہیں. یہ شعر دیکھیے کہ اس سمجھداری پہ دل کی ہے بہت شرمندہ.
3: اس سمجھداری
2: پہ دل کی ہے بہت شرمندہ. شاخ کے ہلنے کو طوفان سمجھ لیتے ہیں. شاخ کے ہلنے کو طوفان سمجھ لیتے ہیں. سب کے سب اپنے ضمیروں کے ہیں مجرم ساجد.
4: کیا بات.
2: سب کے سب اپنے ضمیروں کے ہیں مجرم ساجد. ہوشیاروں کو بھی نادان سمجھ لیتے ہیں.
3: کیا بات.
2: کفر کو دھوکے میں ایمان سمجھ لیتے ہیں, ہم غلاموں کو بھی سلطان سمجھ لیتے ہیں.
1: بہت اچھی غزل. اسی لیے کہتے ہیں سرور سر کہ ان کی صداقت کی ہم ضمانت دیتے ہیں, اتنے معصوم ہے کہ بولے کو بھی گل کہتے ہیں.
2: واہ.
1: اور سر ایک اور اگر غزل آپ کی ہو جاتی تو آپ کی نوازش.
2: غزل کا مطلب ملاحظہ کریں کہ عجب سی خاک ہے چہرے پہ, عجب سی خاک ہے چہرے پہ ملتے رہنا ہے, میرے نصیب میں چلنا ہے
3: چلتے رہنا.
2: عجب سی خاک ہے چہرے پہ ملتے رہنا ہے, میرے نصیب میں چلنا ہے چلتے رہنا ہے. اور تھکن سے چور بدن ہو کہ چھالے ہوں ہمرا, تھکن سے چور بدن ہو کہ چھالے ہوں ہمرا, مگر ہمیں تو سفر میں نکلتے رہنا.
3: کیا بات. واہ.
2: مگر ہمیں تو سفر میں نکلتے رہنا ہے. شعر دیکھیے کہ وہ چاہے شہر کو مقتل کرے دوزخ, وہ چاہے شہر کو مقتل کرے دوزخ, ہمارے ذمے تو پانی اجھلتے رہنا.
3: کیا بات.
2: ہمارے ذمے تو پانی اجھلتے رہنا ہے. اور شعر دیکھیے کہ کسی کی یاد میں بھیگا ہوا وہ ایندھن ہوں.
3: کسی کی یاد میں بھیگا ہوا وہ ایندھن
4: ہوں.
2: کسی کی یاد میں بھیگا ہوا وہ ایندھن ہوں. تمام عمر ہمیں یوں ہی جلتے رہنا ہے.
3: کیا بات,
2: تمام عمر ہمیں یوں ہی جلتے رہنا ہے. مقتم ملاحظہ کریں کہ اسے خرید لیا پا نہیں سکا ساجد.
1: اسے خرید لیا,
2: اسے خرید لیا پا نہیں سکا ساجد, اسی شکست پہ اب ہاتھ ملتے رہنا ہے. عجب سی خاک ہے چہرے پہ ملتے رہنا ہے, میرے نصیب میں چلنا ہے چلتے رہنا.
1: بہت خوب, بہت خوب جناب ڈاکٹر سرور ساجد صاحب.
0: تو دوستو آپ سماعت فرما رہے تھے غزل, ڈاکٹر سرور ساجد جی ہمارے ساتھ موجود تھے اور واقعی من بالکل خوش ہو جاتا ہے, تر و تازہ ہو جاتا ہے.
1: اب آپ ہمارے سامعین کو بتائیں کہ اس کے بعد اب ہم کس موضوع پر بات کریں گے.
0: اب ہم جس ٹاپک پر بات کرنے والے ہیں ہدایت اللہ, وہ ہمارے دوستوں کے لیے بہت کام کی چیز ہے.
1: بالکل.
0: اور وہ ہے اسکل ڈیولپمنٹ سے سوروزگار.
1: جی,
0: یعنی کہ ہم کیسے اسکل ڈیولپمنٹ سے سیلف امپلائمنٹ کر سکتے ہیں. دوستو جب بھی ہم پڑھائی پوری کرتے ہیں یا کریئر کی بات سوچتے ہیں تو سب سے پہلا خیال کیا آتا ہے, یہی نا کہ کوئی اچھی نوکری مل جائے. لیکن ذرا سوچئے, کیا نوکری پانا ہی سفلتا کا اکیلا راستہ ہے؟ نہیں. آج ہم بات کریں گے کہ ایسے جادوئی منتر کی جو آپ کو نوکری مانگنے والا نہیں بلکہ نوکری دینے والا بنا سکتا ہے. جی ہاں, ہمارا آج کا ٹاپک ہے اسکل ڈیولپمنٹ سے سوروزگار, یعنی کہ ہنر سے سوالمبن. تو دوستو آج کے دور میں صرف ڈگریاں ہاتھ میں لینا کافی نہیں ہے, بازار کی مانگ بدل چکی ہے. اگر آپ کے ہاتھ میں کوئی ہنر ہے تو دنیا کی کوئی بھی مندی آپ کا راستہ نہیں روک سکتی ہے.
1: بالکل رازدہ, اکثر لوگ سوچتے ہیں کہ بزنس یا سوروزگار سیلف امپلائمنٹ شروع کرنے کے لیے لاکھوں کروڑوں روپے چاہیے, لیکن یہ سچ تو یہ ہے کہ سوروزگار کی اصلی نیو پیسے سے نہیں بلکہ آپ کے اسکل سے رکھی جاتی ہے.
0: بالکل.
1: سوچئے اگر آپ کو موبائل ریپیئرنگ, ڈیجیٹل مارکیٹنگ, کوڈنگ, فیشن ڈیزائننگ, آرگینک فارمنگ یا سولر پینل انسٹالیشن جیسے کسی کام کی پک کی سمجھ ہے تو آپ کو کسی کمپنی کے باہر سی وی لے کر لائن میں کھڑے ہونے کی ضرورت نہیں پڑے گی. آپ کا ہنر ہی آپ کی دکان ہے اور آپ کی قابلیت ہی آپ کا برانڈ ہے.
0: تو دوستو چلیے اسے ایک چھوٹے سے ایگزامپل سے سمجھتے ہیں. مان لیجئے رینا نام کی ایک لڑکی ہے, اس نے پڑھائی کی لیکن ساتھ میں بیوٹی اور ویلنس کا ایک پروفیشنل کورس بھی کیا. شروعات میں اس نے گھر سے کام شروع کیا, پھر چھوٹا سیٹ اپ کھولا اور آج اس کے پاس چار لوگ کام کر رہے ہیں. اسی کو کہتے ہیں اسکل ڈیولپمنٹ کا جادو.
1: بالکل.
0: جب آپ کوئی پریکٹیکل ہنر سیکھتے ہیں تو کانفیڈنس بڑھتا ہے, آپ کو پتا ہوتا ہے کہ آپ کیا کر سکتے ہیں, رسک کم ہوتا ہے کیونکہ آپ کی سروس یا پروڈکٹ کی مانگ بازار میں پہلے سے ہی ہوتی ہے, اور سب سے بڑی بات بہت کم لاگت سے شروعات ہوتی ہے. آپ بہت چھوٹے استر سے بھی اپنا کام شروع کر سکتے ہیں.
1: بالکل رازدہ. سامعین اب آپ سوچ رہے ہوں گے کہ بات تو ٹھیک ہے لیکن یہ اسکل سیکھیں کہاں سے.
0: بالکل.
1: تو دوستو آج سرکار اور کئی سنستھائیں یوواؤں کو, نوجوانوں کو ہنرمند بنانے کے لیے کئی بہترین یوجنائیں چلا رہی ہیں. پردھان منتری کوشل وکاس یوجنا, اسٹیٹ اسکل مشن اور آئی ٹی آئی جیسے مادھیموں سے آپ بہت ہی کم فیس یا مفت میں ٹیکنیکل اور نان ٹیکنیکل اسکل سیکھ سکتے ہیں. اتنا ہی نہیں رازدہ, اسکل سیکھنے کے بعد اپنا سوروزگار شروع کرنے کے لیے مدرا یوجنا جیسی سویدھاؤں سے آسان لون بھی مل سکتا ہے. یعنی ہنر بھی آپ کا, ٹریننگ بھی آسان اور کام شروع کرنے کے لیے سہارا بھی تیار.
0: واہ, یہ تو بہت کام کی چیز بتائی ہے آپ نے ہدایت اللہ, کہ اگر کوئی اسکل ڈیولپمنٹ کے تھرو اپنا کام سٹارٹ کرنا چاہتا ہے تو وہ کیسے کر سکتا ہے اپنا سٹارٹ. دوستو اگر آپ سوچ رہے ہیں کہ آج کے وقت میں کون کون سے اسکل کی ڈیمانڈ سب سے زیادہ ہے تو بالکل نوٹ کر لیجئے, ڈیجیٹل اسکل, سوشل میڈیا مینجمنٹ, گرافک ڈیزائننگ, کنٹینٹ کریشن اور ویڈیو ایڈیٹنگ. یہ کچھ ایسے کنٹینٹ ہیں جس پر آپ آسانی سے کام کر سکتے ہیں اور خوب سارا پیسہ کما سکتے ہیں.
1: بالکل رازدہ, آپ اگر دیہی چھیتر کی بات کریں تو وہاں پر بھی سرکار بہت ساری اسکیمیں لائی ہوئی ہیں, جیسے کہ مرغی پالن, مچھلی پالن, بکری پالن یا کھیتی کے لائن سے بہت سارے ٹریننگس وغیرہ جو ہوتے ہیں, موم بتی بنانا وغیرہ وغیرہ. جب آپ جائیں گے دیہی علاقے میں تو وہاں پر بھی آپ دیکھیں گے کہ سرکار پوری طرح سے کام کر رہی ہے. تو دوستوں ضرورت ہے ہم لوگوں کو جاگروک ہونے کا اور علم مہیا کرنے کا, جانکاری لینے کا اور اس سے فائدہ اٹھانے کا.
0: بالکل. تو اگر آپ پڑھائی کر رہے ہیں تو ساتھ ہی ساتھ کوئی ایسا ہنر ضرور سیکھیں جس سے آپ کو آگے کام آ سکے اپنے اسٹارٹ اپ کو شروع کرنے کے لیے. اور اسی کے ساتھ ہی ہدایت اللہ, مجھے ایسا لگ رہا ہے کہ ہمارے دوستوں کو کسی اور چیز کا بھی بہت ہی بے صبری سے انتظار ہے.
1: بالکل رازدہ, ہم دوستوں کی بات کیوں کریں, مجھے خود بے صبری سے انتظار ہے. آپ ایک خوبصورت سا نغمہ سنا دیں.
0: تو چلیے دیر نہیں کرتے ہیں اور سنتے ہیں یہ پیارا سا نغمہ.